0: It's 10 o'clock.
1: It's 10 o'clock.
0: Hourly Time Check is brought to you by Radio Aman. Jhan Rang Aman. Welcome to Radio Aman 88.4. You are listening to Radio Aman Network.
2: We got more hits for you, so stay tuned.
0: 88.4 FM.
3: क्या आप बालों के गिरने, खुश्की और कमजोर बालों से परेशान हैं? अब फिक्र छोड़ दें, क्योंकि आ गया है डॉक्टर जैन हेयर ऑयल और शैम्पू आपके बालों की मुकम्मल हिफाजत के लिए। कुदरती अज्जा से तैयार करदा बालों की जड़ों को मजबूत बनाएं, बालों को दे कुदरती चमक और नरमी, खुश्की और हेयर फॉल में मददगार। डॉक्टर जैन हेयर ऑयल आपके बालों को इजायत फराहम करें, जबकि डॉक्टर जैन शैम्पू गहराई से साफ करके ताजगी देता है। सिर्फ चंद हफ्तों के इस्तेमाल के बाद महसूस करें मजबूत, घने और सेहतमंद बाल। अपनी खूबसूरती में इजाफा करें और अपने बालों को दें बेहतरीन केयर। आज ही इस्तेमाल करें डॉक्टर जैन हेयर ऑयल और शैम्पू, क्योंकि खूबसूरत बाल आपकी पहचान है। तो पता याद रखिए, हमजा जनरल स्टोर, न्यू बनोसी होटल, टांग सिटी। मोबाइल नंबर 0344-9363-780। व्हाट्सएप नंबर 0342-2648-435।
4: خلق و سر دمرا من او خلق تا دمرا فائدہ ملاوی گی اغا کمپنی دا اشما کمپنی دا چا چا اشما پروڈکٹ بکاری ما سرا ملاوی گی او گارنٹی سر ورکو پاکستان زندہ باد اشما کاسمیٹکس پائندہ باد ز سمیر د مصری بانڈا محلہ حسن ہیلنا ز پ مصری بانڈا کے د 13 لس کارونا د کاسمیٹکس کاروبار کوما پکور کے ملکی او غیر ملکی ما پ جون کے داسی کمپنی نہ لیدلی چ خلق و سر دمرا من او خلق تا دمرا فائدہ ملاوی گی آگا کمپنی دا اشما کمپنی دا چاچا اشما پروڈکٹ بکاری ما سرا ملاوی گی اور گارنٹی سر بورکوں پاکستان زندہ باد اشما کاسمیٹکس پائندہ باد ز سمیر دا مصری بانڈا محلہ حسن ہیلنا ز پا مصری بانڈا کے دا 13 لس کالونا دا کاسمیٹکس کاروبار کوما پکور کے ملکی اور غیر ملکی ہر قسمہ پروڈکٹ خرسوما ما پا جون

0: ओके जनाब अगर सिफर 316 622 2240 फिर यो सुबिया नंबर यालो साथ ही 0316 622 2240। अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहु जी। अस्सलाम वालेकुम जी जनाब। अस्सलाम वालेकुम। हेलो अस्सलाम वालेकुम। वाले इजाजत السلام علیکم ورحمۃ اللہ وبرکاتہ جی۔ برابر برابر دخیر سو خبر کی کم سے نا سو خبر کی
1: سر
0: تو کم سے نا
1: سلام سلام
0: نا کرک ٹانک
1: سلام
0: اوکے اوکے اوکے قیصر خان پروگرام اور رکھا
1: ڈیر
0: مہربانی مہربانی جی مہربانی

0: जेसन हाजमा
1: जी जनाब, और आपका जिस्म भी हल्का होगा, जहरी बात है जब आप हमारा हाजमा कंट्रोल सिर्फ क्योंकि हाजमे को बेहतर बनाने वाले हमारे ये प्रोडक्ट है जी। बंदा खास कौन है हमारे साथ? अस्सलाम वालेकुम।
2: वालेकुम सलाम, क्या हाल है खलील भाई? जनाब खैरियत
1: है? अल्हम्दुलिल्लाह जी, अल्हम्दुलिल्लाह। आज तक टांक वाले सही हैं जी, सारे सिग्नल आज सारे मोबाइल के सिग्नल टांक वाले पकड़ी खड़े ने सारे हैं जी। भैया क्या
2: भाई, बस मैं आपको खलील भाई को मावेल कॉल करे।
1: हाँ,
2: ओमान प्रोग्राम को शिरकत करे का
1: नाम।
2: ओ मैं को खलील भाई तोड़ तोड़ इनको आंदी गुजारा करीसू।
1: ओ गुजारा करीसू, बिल्कुल जी, मैं को समझ आंदी है तुम्हारी जुबान दी। सराकी भी समझण वास्ते कान तुम्हारे पास सीधे करने पौंदे ने, क्योंकि सराकी पठान जेले लेंदे ने बहुत मजेदार किस्म दी होंदी है। इवे है ना सही
2: बाप? मैं को कतर कतर समझ आंदी कना देर, मैं को समझ नहीं आंदी।
1: अच्छा अपना ना दसो, मैं को भूल गया तुम्हारा ना, केरा ना है तुम्हारा? कल दसाई तुसा मैं को।
2: बस मैं प्रोग्राम सुने
1: हां हां,
2: प्रोग्राम अच्छा प्रोग्राम है, माशाल्लाह मजेदार प्रोग्राम है। मैं को सलीम को दिखेल वाला उर्दू, मैं को उर्दू, तय को उर्दू चली
1: चलो ठीक है जी, बहुत शुक्रिया आपका, आपकी मोहब्बत का बेहद शुक्रिया। आपको आपको उर्दू और नहीं आती लेकिन फिर भी आप कॉल करते हैं,
3: तो
1: आपकी मोहब्बत है जनाब, आप कॉल कर सकते हैं हमें। हमारा नंबर जनाब आप लोगों के पास है 03449363366। हमारी तोपों का रुख टांक की तरफ है जनाब। हाँ जनाब, टांक वाले हमसे मुखातिब है और हम टांक वालों से। टांक के अंदर जनाब मंसूर जनरल स्टोर है, हमारे मेन डिस्ट्रीब्यूटर है। दुकानदार हजरात इन्हीं के पास जाइएगा और इनसे प्रोडक्ट हासिल करें। डबरा में भाई होते हैं हमारे इब्राहिम, इब्राहिम बैटरी एंड सोलर सिस्टम वाले भाई, उनके पास सारी प्रोडक्ट हमारी जा चुके हैं, जाके उनसे खरीदें और अपने आप को सेहतमंद बनाएं जी। कॉलर है हमारे साथ, अस्सलाम वालेकुम।
4: वालेकुम सलाम सर जी।
1: सर जी की में हाल है? ठीक ठाक
4: साहब, हाल यो है जो गर्मी खराब की दी पाई है, लेकिन ये ले मौसम दी पेशीन गोई की थी है ना।
1: हाँ, वात उम्मीद
4: मौसम वेदर को दी तो कुछ हाँ छाल सी है। तो कुछ ता कर दी पश्चो ते उर्दू सराकी सुनी से तो कुछ मजा आ गया, तो कुछ खिल पाए
1: वरना गर्मी है खिलन नहीं देंदी।
4: बाकी में गाल है लेकिन इन सब जन टाक खिलाड़ी थे, बाकी सब बड़े जबरदस्त है, बड़े दिलचस्प आदमी है सर।
1: दिलचस्प लोग इन देखो मोहब्बत उन्हें दी है कि हालांकि वो नहीं आंदी उन्होंने को सारे अली उर्दू सराय किसी दी, लेकिन बात भी कॉल करें दी ने भी बड़ी मोहब्बत। वो
4: अबे गुजारा करे सुखा तरह का तरह पश्चो आंदे तो उर्दू आंदे तो गुजारा करे
1: गर्मी दे वेई तां गुजारा ही करना पौंदा है, सही गुजारा ही चलदा हर पासे ना। लेकिन वो आदन के सर तुसा सहरा दे विच मौजूद है ना सही, तो को दूर परे किशा एक पानी नजर आंदी है ना, तो तुहाडी हिम्मत इतनी थी वेंदे कि तुसा वो पानी तक पहुंच वेंदे वे। बल्कि जम शरीन दूध का शरबत पहुंचाने वाला है। ठीक है जी, चाहे फिलहाल इन दिन मैं तो आदा कि थोड़ा बंदा अपने आप ना ज्यादा न करे के ना इतने बहुत सारे शेयर जो इंदी पाते से सही, 5-in-1 तो हो सी ना सही
4: माशाल्लाह। बाकी साहब जरा हेयर ऑयल जरा ना इंदा जरा कलर ते इंदी प्यारी खुशबू, यकीन करो जिमे उकता कलिया दे पैन दे भाई पीवण के लावण, यकीन करो पीवण तो थिंदे हुन ते जां भी श्री आई कर लगदे
1: ए कैमल पी भी खड़ो से पता होवे।
4: جام
1: شری روح افزالی کار لگتا ہے بالکل ٹانک والی ایک دفعہ بلا کے سن گنو بھائی اندی خوشبو بوں پیاری ہے ان رنگ بوں پیارا ہے تیل والا رنگ اندر ہے بھی نہیں شربت والا رنگ ہے نہ ہو کہ مطلب گھٹ بھر بھائی اندر مر چھوڑا ہے ٹھیک ہے تا امید ہے کہ صحیح لوگوں کو سمجھ آتی ہے پیمن والی ساری کوئی شے بھی کونی سوائے سیرپ دے ہاں جی باقی تسا جوڑی کول مطمئن نہیں وے ٹانک والے لوگوں کو کیا سو چھوڑو ڈیرے والا کو تے پہاڑ پور والا کو چھوڑو صرف ٹانک والوں کو دسو اپنا اپنا ایکسپیرینس
4: ٹانک والے تے پنجاب والے تے پہاڑ پور والا نمبر کی دیکھو تے سگنل ملے کھوتے ہاں
1: بالکل ہی میں گال صحیح میں گال
4: کے سنجوڑی دے بارے سبا کے مثال دوں تے کیا کو سب یقین کرو کے سنجوڑی دے کوئی مثال ہی کوئی ان کو اتنے مطلب مطمئن ہے نا کہ کتنے نمبر دوں ایک سو دہ نمبر دے سکتے
1: ایک سو دہ نمبر مطمئن نہیں صحیح بہت مہربانی سے امی صاحب پہاڑ پور کو
4: سارے سننے کو سلام سر
1: اوکے جناب سارے سننے والوں کو سلام ہو گیا امی صاحب ہمارے ساتھ پہاڑ پور سے موجود ہیں اور اچھا جی ایک کال یار شو کے دوران مت کیا کریں پریشان ہم بھی ہوتے ہیں آپ بھی ہوتے ہیں تو تھوڑا سا ویٹ کر لیں ہمارے شو کا ٹائم ہے جناب اس وقت اور کچھ سے کال کر رہے ہوتے ہیں جی السلام علیکم
2: وعلیکم
1: السلام عبد الحی ٹانک کی نمبر بیٹھے دے دے پہلے میں کوئی دسو ہیں جی پہلے تو سمے روزانہ ایک ہفتے دے اندر اندر ہی ایک ہفتے دے اندر اندر تسا میں کچھ رہنا پشتو اتنی سکھاؤ کہ میں ہاضمہ کنٹرول صرف سارا پشتو لسا سکا اچھا لین کی مستنے ماں چنے وے بالکل دوسرے نمبر پر کال بہت زیادہ آ رہی ہے تو کون ہے بھائی نہ کریں یار اچھا عبد الہادی
2: خیر ابھی سناؤ قریب بھائی
1: شکر ہے الحمد للہ اللہ کا کرم ہے ٹھیک ٹھاک پروگرام سن دے پے ویسے اچھا جی روزانہ سن دے ہوں تو روٹین کا حصہ بڑھ گیا ہے سارا پروگرام جناب بہت شکریہ جناب اور جو ہے آپ لوگوں کے میسیجز بھی ہمارے ساتھ موجود ہیں میسیجز کو پروگرام کا حصہ بناتے ہیں جناب اور پروگرام کا حصہ بناتے ہیں بالکل جناب اور جی ڈیرا سے ہمیں عبداللہ بھائی کال کر رہے تھے لیکن ان کی کال جو ہے وہ ڈراپ ہو گئی ہے تو جناب میسیجز میں آپ لوگوں کی شامل کرتا ہوں پچاس منٹ ہیں آخری اور شو شو شو بالکل جناب دوسرے نمبر سے کالز

0: बूढ़ी एक्सप्रेस बोले तो परमानेंट कास्ट मेडिक्स लाइव शो ना
1: बोले बशम कसम दे चिप्रेक दे में
0: चरंग चाल दजी शियो ठीक ठाक यो तबियतुना सियतुना मिजाजुना वक्त सच पियो रजी पुखवान सर रवानी दी उम्मीद लरो से बिल्कुल ठीक ठाक भयो ननने उराज ममो ढीर जबरदस्त او ډیر په خوان تیر سوی پښو اروندون کو دادی پرمنټ کاسمیټکس پروگرام یعنی دی بیوټی ایکسپریس پروگرام

ओके जी, अवरुद्धन को दे देने लवाजी द नोटेंशन कॉस्मेटिक्स पाकिस्तान दिमिश नूर चकम प्रोडक्ट्स हम मिलावे शी ता सह पासोने से लचे रखे सले शी से मलवले शी सी पो मार्केट की अवेलेबल दिजी द नोटेंशन प्रोडक्ट्स रवाई खले सी इस्तेमाल के किचरी ता सुवाड़े के ना सी तास तो चकम विष्ट दि के ना विष्ट दि मजदूर शी विष्ट दि शी शली दि शी بالکل جی بیا رواخ لے جی استعمال کے دنوٹینشن کاسمیٹکس پاکستان چکم دیمیشا سے دی جی سمگ دنوٹینشن کاسمیٹکس پاکستان نور پروڈکٹس جی اگر رواخ لے جی شیمپو روا لے جی نینے لوا سی چکم دکنے خیرال روا لے جی استعمال کے انشاءاللہ کچھلے خیستا مزیدار ریزلٹ چکم دکنے پتا سو ملے ویشی اور دن لوا جی تاسو به ریزلټ پکې ملا شي چې لا به درته ملاو شي او ښکلا به دل درکې سي د کنه چې تاسې نه چې ښکلا به نه درکې خیسونه به نه درکې ښکلا به درکې خیسونه به درکې سي سولار شي رواخلي استعمال کې خسي